0: एस गोर्खा रेडियो।
1: कहिले काहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
2: हजुर श्रोताहरू, संगीत सागरमा छौ। संगीत सागरको इशालहरूमा, संगीत सागरको यी लहरहरूमा मीठा मीठा नेपाली गीतहरू सुन्दैछौ भने अब यहाँ यसै क्रममा भनौ, आनन्द कार्की हजुर, चर्चित गायक आनन्द कार्की भन्नुहुन्छ, फेरि तिम्रो याद आयो।

हजुर श्रोताहरू, मिठा मिठा गीत सङ्गीत सुन्दा सुन्दै भनौँ, मिठा मिठा गीत सङ्गीतमा रमाउँदा रमाउँदै भनौँ, मिठा मिठा गीत सङ्गीतमा झुम्दा झुम्दै भनौँ, आजको सङ्गीत सागरको निम्ति तोकिएको समय प्रायः समाप्त हुन लागेको छ। फेरि अर्को साता यस्तै मिठा मिठा गीतहरू लिएर आउने नै छु। आजलाई पनि म सुसन बालालाई आँकी दिनुहोस्। नमस्ते बाबा।